0: گھیر اسٹور نے بھی سربراہ میٹنگ میں شرکت کی. کاروباری اور تحقیقی برادری سے خطاب کرتے ہوئے وزیر اعظم نریندر مودی نے تجارت اور اقتصادی شراکت داری سمجھوتے کے نفاذ کے بعد دو طرفہ تجارت اور سرمایہ کاری میں اضافے کی ستائش کی. انہوں نے اس بات کو اجاگر کیا کہ دونوں ملکوں کو شراکت داروں کو چاہیے کہ وہ بھارت میں 10 لاکھ روزگار پیدا کرنے کے نتیجے کے تحت 100 ارب امریکی ڈالر کی سرمایہ کاری کے ہدف کو حاصل کرنے کی کوشش کریں. جناب مودی نے ملک میں پیمانے بڑھتی ہوئی توانائی کی ضرورتوں, آب و ہوا میں تبدیلی کے تئیں عزم اور قابل تجدید توانائی میں تیزی سے وسعت, گریڈ بنیادی ڈھانچے, گرین ہائیڈروجن اور صاف توانائی پر زور دیتے ہوئے بھارت کے امنگوں سے بھرے ماحول دوست طریقہ کار کی جانب منتقلی کے ایجنڈے کا بھی ذکر کیا. سربراہ میٹنگ میں ناروے اور بھارتی کاروباریوں کے علاوہ تحقیقی برادریوں کے 250 سے زیادہ شرکا اور 50 سے زیادہ کمپنیوں کے سی اوز نے بھی شرکت کی. اس سے پہلے قریبی تعلقات کے تئیں خیر سگالی کے طور پر ناروے کے عزت ماب شاہ ہرالڈ وی کی طرف سے وزیر اعظم مودی کو گرانڈ کراس آف دی ناروین آرڈر آف میرٹ کے اعزاز سے نوازا گیا. وزارت خارجہ میں مغربی ملکوں کے امور کے شعبے کے سیکرٹری سی بی جارج نے وزیر اعظم کے ناروے دورے پر کحا کہ بھارت ناروے کے بھارت بحر القائل سمندری پہل میں شامل ہونے کا خیر مقدم کرتا ہے, کیونکہ دونوں ملک بحری ملکوں کی سربراہی کر رہے ہیں. وزیر اعظم نریندر مودی اوسلو میں آج بھارت اور نارڈک کے درمیان تیسری سربراہ کانفرنس میں شرکت کریں گے, جس کا مقصد ٹیکنالوجی, قابل تجدید توانائی, دفاع, پائیداری اور تجارت جیسے شعبوں میں شمالی یورپ کے سبھی 5 ملکوں کے ساتھ بھارت کی کلیدی شراکت داری کو مضبوط کرتا ہے. 5 ملکوں کے اپنے دورے کے آخری مرحلے کے تحت وزیر اعظم نریندر مودی اٹلی کی وزیر اعظم جارجیا میلونی کی دعوت پر آج 2 روزہ سرکاری دورے کے سلسلے میں اٹلی کے شہر روم پہنچیں گے. وزیر اعظم مودی اٹلی کی وزیر اعظم میلونی کے ساتھ 2 طرفہ بات چیت کریں گے. وہ اٹلی کے صدر سرجیو ماٹریلا کے سے بھی ملاقات کریں گے. جناب مودی کاروباری سربراہوں کے ساتھ بھی گفتگو کریں گے تاکہ دونوں ملکوں کے درمیان تجارت اور سرمایہ کاری کو فروغ دیا جا سکے. وزیر دفاع راجناتھ سنگھ نے آپریشن سندور کو بھارت کے ایک مضبوط, پر اعتماد اور باصلاحیت ملک میں بدلنے کی علامت قرار دیا ہے. کل ہنوئی میں غیر ملکی بھارتیوں سے خطاب کرتے ہوئے جناب سنگھ نے زور دیتے ہوئے کہا کہ بھارت نیوکلیائی ہتھیاروں کے پہلے استعمال نہ کرنے کی اپنی پالیسی پر پوری طرح کاربند ہے. وہ کسی بھی طرح سے نیوکلیائی بلیک میلنگ میں نہیں آئے گا اور دشمن کی کسی بھی مہم جوئی کا سختی سے جواب دینے کے لیے پوری طرح تیار ہے. انہوں نے وزیر اعظم نریندر مودی کی قیادت میں حاصل کی گئی بے مثال ترقی اور کامیابی کی وجہ سے بین الاقوامی سطح پر بھارت کی بڑھتی ہوئی ساکھ کو اجاگر کیا. صحت و خاندانی بہبود کے مرکزی وزیر جگت پرکاش نڈا نے تھائی لینڈ, ایران, نیدرلینڈز, سویڈن اور ماریشس کے اپنے ہم منصبوں اور نمائندوں کے ساتھ اعلیٰ سطحی باہمی میٹنگیں کیں. یہ میٹنگ کل جنیوا میں صحت کے 79ویں عالمی اجلاس کے موقع پر ہوئی تھی. ایک سوشل میڈیا پوسٹ پر جناب نڈا نے کہا کہ میٹنگ میں ڈیجیٹل صحت, دوا سازی, ریزیلینٹ پبلک صحت نظام اور جدید یونیورسل ہیلتھ کوریج میں تعاون کو مستحکم کرنے پر توجہ دی گئی. مرکزی وزیر صحت جے پی نڈا عالمی صحت کے 79ویں اجلاس میں شرکت کے لیے فی الحال سوئٹزرلینڈ میں ہیں. یہ میٹنگ کل شروع ہوئی تھی جو اس ماہ کی 23 تاریخ تک جاری رہے گی. جسٹس یشونت ورما سے متعلق الزامات کی جانچ کر رہی ججز انکوائری کمیٹی نے اپنی رپورٹ پارلیمنٹ ہاؤس میں لوک سبھا اسپیکر اوم برلا کو سونپ دی ہے. یہ رپورٹ ججز انکوائری ایکٹ 1968 کے تحت قانونی تقاضوں کے مطابق پیش کی گئی ہے. مرکزی وزیر داخلہ امیت شاہ جگدل پور میں آج سینٹرل زونل کونسل کی میٹنگ کی صدارت کریں گے جو چھتیس گڑھ میں بستر کا ڈویژنل ہیڈ کوارٹر ہے. اس میٹنگ میں چھتیس گڑھ, مدھیہ پردیش, اتر پردیش اور اتراکھنڈ کے وزراء اعلیٰ اور سینئر اہلکار شرکت کریں گے. جناب شاہ نے بستر ضلع میں نتنار گاؤں میں پبلک سروس سینٹر کا بھی افتتاح کیا. یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں. مغربی بنگال حکومت نے ایڈی کو आरजी कार मेडिकल कॉलेज और अस्पताल के साबिक प्रिंसिपल संदीप घोष के खिलाफ मुकदमा चलाने की इजाज़त दे दी है। मगरबी बंगाल के वजीर आला शिवेंदु अधिकारी की जानिब से जारी सरकारी हुक्मनामे में मुबैना माली बेजाबतगियों और काले धन को जायज़ बनाने के मामले में घोष के खिलाफ मुकदमा चलाने की जा हमवार कर दी है। इस सूरत हाल से निपटने के लिए साबिका टीएमसी हुकूमत की जानिब से अपनाए गए तर्ज अमल पर शदीद बरहमी का इजहार करते हुए जनाब अधिकारी ने कहा कि साबिका तृणमूल कांग्रेस हुकूमत ने बजोर ताकत गैर अखलाकी तरीके से तवील अरसे तक इस केस को की जांच को रोके रखा। जनाब अधिकारी ने कहा कि कोई भी कानून से बालातर नहीं है और सच्चाई को हमेशा के लिए दबाया नहीं जा सकता। बंदरगाहों जहाजरानी और आबी गुजरगाहों के मरकजी वजीर सर्बानंद सोनोवाल ने नई दिल्ली में वाटर मेट्रो खिदमात की शुरुआत से मुतालिक जायजा मीटिंग की सदारत की। मुल्क में इन खिदमात का तवील अरसे से इंतजार किया जा रहा था। मरकजी वजीर ने कहा कि मरकज का मुल्क के 18 शहरों में वाटर मेट्रो खिदमात शुरू करने का मंसूबा है जिसमें गुवाहाटी को मरहला एक के तहत नामजद किया गया है। भारत की रिजर्व बैंक ने कमर्शियल बैंकों की जानिब से IFR इन्वेस्टमेंट फ्लक्चुएशन रिजर्व बरकरार रखने की ज़रूरत ख़त्म कर दी है। IFR इजाफी बफर होता है जो सरमायाकारी की कदर में गिरावट से तहफ़ के लिए कायम किया जाता है। भारतीय महकमा मौसमियात ने मध्य प्रदेश और उत्तर प्रदेश के कुछ हिस्सों में आज शदीद गर्मी के हालात की पेशगोई की है। अमरीकी सदर डोनाल्ड ट्रंप ने कहा कि वो कतर, सऊदी अरब और मुत्तहिदा अरब अमारात के रहनुमाओं की दरख्वास्तों के बाद ईरान के खिलाफ मंसूबाबंद फौजी कार्रवाई करने से रुक गया है, जबकि मुतल्लिका फरीकों के दरमियान संजीदा मुज़ाकरात जारी हैं। एक सोशल मीडिया पोस्ट में अमरीकी सदर ने कहा कि कतर के अमीर तमीम हमाद अल थानी, सऊदी अरब के वली अहद शहजादा मोहम्मद बिन सलमान अल सऊद और मुत्तहिदा अरब अमारात के सदर मोहम्मद बिन जायद अल नाहियान ने इनसे दरख्वास्त की है कि वो ईरान के खिलाफ फौजी कार्रवाई मुलतवी कर दें। सदर ट्रंप ने कहा कि अमरीका और मगरबी एशिया के मुल्कों के दरमियान जल्द ही एक काबिल कबूल समझौता हो सकता है। उन्होंने मजीद कहा कि मुजवजा समझौता इस बात को यकीनी बनाएगा कि ईरान के पास न्यूक्लियाई हथियार ना हो। अलबत्ता सदर ट्रंप ने खबरदार किया कि अगर बातचीत नाकाम होती है तो अमरीका की फौजी फौरी तौर पर ईरान के खिलाफ फौजी कार्रवाई करने के लिए तैयार हैं। IPL क्रिकेट में कल रात चेन्नई में सनराइजर्स हैदराबाद ने चेन्नई सुपर किंग्स को 5 विकेट से हरा दिया। खास खबरें एक बार फिर सुनिए। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने नार्वे के ओस्लो में कारोबार और रिसर्च समिट के दौरान भारत EFTA मुआहदे के तहत 100 अरब अमरीकी डॉलर की सरमायाकारी और 10 लाख मुलाजमतों की बात कही है। वज़ीर-ए-आज़म मोदी तीसरे भारत नॉर्डिक समिट में शुमाली यूरोप के सभी 5 ममालिक के रहनुमाओं से आज मुलाकात करेंगे। वजीर दिफा राजनाथ सिंह ने ऑपरेशन सिंदूर को भारत के मजबूत पुरएतमाद और सलाहियतों के हामिल मुल्क में बदलने का गवाह करार दिया। मगरबी बंगाल हुकूमत ने ईडी को मालियाती बेजाबतगी केस में आरजी कार मेडिकल कॉलेज के साबिक प्रिंसिपल संदीप घोष के खिलाफ मुकदमा चलाने की इजाज़त दे दी है। खबरों का ये बुलेटिन खत्म हुआ।
1: ये आकाशवाणी की उर्दू सर्विस है। मीडियम वेव्स 1071 किलोहर्ट्ज़, मोबाइल ऐप न्यूज़ ऑन AIR और DD फ्री डिश पर आप हमें सुन रहे हैं। पेश खिदमत है प्रोग्राम शमी फरोजा। आज का मौजू है हकीकी मसर्रत।
2: मसर्रत एक दिली कैफियत का नाम है, एक ऐसी कैफियत जो हर इंसान का मकसूद होती है और जिसके हुसूल के लिए वो मुख्तलिफ तरीके इख्तियार करता है। हर इंसान को मुख्तलिफ चीज़ों से मसर्रत हासिल होती है। हर शख्स की पसंद और नापसंद, मिजाज और शौक़, ज़रूरियात और ख्वाहिशात एक दूसरे से मुख्तलिफ होती हैं और इसीलिए हर शख्स की मसर्रत का सरचश्मा दूसरों से मुख्तलिफ होता है। मसर्रत एक ऐसी कैफियत है जो इंसान के बातिन से उभरती है, लेकिन इंसान उमूमन इसे ज़ाहरी चीज़ों में तलाश करता है। इसमें शक नहीं कि दौलत और मनसब के हुसूल से इंसान को खुशी हासिल होती है। ज़िंदगी की आसाइशें और आराम के असबाब से यकीनन दिल को मसर्रत का एहसास होता है, लेकिन इनसे इंसान को हकीकी मसर्रत हासिल हो इसकी कोई ज़मानत नहीं। कहते हैं कि इंसान मालो दौलत से आरामदेह बिस्तर हासिल कर सकता है, पुरसकून नींद नहीं। रुपयों पैसों से दवा और इलाज हासिल कर सकता है, सेहत नहीं। कीमत देकर किताबें खरीद सकता है, इल्म नहीं। حقیقی مسرت ذہنی اور روحانی سکون اور اطمینان قلب سے حاصل ہوتی ہے جو ظاہری اور مادی اسباب